0: होने लगती है। हदीस में आया है, तीन चीज़ें जिसमें हों वो ईमान की मिठास पाता है, उनमें से एक ये है कि अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम उसे हर चीज़ से ज़्यादा महबूब हों। सामने किराम, ये मोहब्बत सिर्फ ज़बान से साबित नहीं होती, असल इम्तिहान तब होता है जब अल्लाह का हुक्म और हमारा मफाद आमने सामने आ जाए। अगर मैं अल्लाह सबसे ज़्यादा महबूब है ये कहने वाला हूँ, लेकिन जैसे ही माल या मनसब, ताल्लुक या शोहरत खतरे में आए तो मैं हुक्म इलाही पीछे कर दूँ, तो मोहब्बत अभी सिर्फ दावा है। हलावत ईमान तब पैदा होती है जब इंसान कभी अपने मफाद को छोड़ कर अल्लाह की रज़ा को तरजीह देता है। उस लम्हे वो एक कीमत देता है, लेकिन उस कीमत के बाद दिल में जो सुकून आता है वो मादी फ़ायदे से बड़ा होता है। इसी के साथ बढ़ते हैं एक छोटे से ब्रेक के बाद, मुलाकात होती है ब्रेक के उस पार, जुड़े रहिए हमारे साथ।
1: कुरान को समझने के लिए आसान कर दिया गया है, अलबत्ता हर शख्स अपनी समझ और तलब के मुताबिक इससे फैज हासिल करता है, मगर जो भी कुरान की सोहबत में बैठे वो खाली हाथ नहीं लौटता। इंसान इस नूरे हिदायत से मरहला बा मरहला कुछ ना कुछ हासिल करता रहता है, यहाँ तक के वो ऐसे मानी और हकाइक तक पहुँच जाता है जो अकलों को हैरत में डाल देते हैं। तिलावत, तदब्बुर और फहमे कुरान के एक खूबसूरत सफर में शामिल हो जाइए तलहा अशरफुज़्ज़मान के साथ, प्रोग्राम तहफीमुल कुरान।
0: वेलकम सामीन, एक मरतबा फिर आपको खुश आमदीद प्रोग्राम तहफीमुल कुरान के आज के इस हल्के में। इब्राहिम इब्न अदहम रहिमहुल्लाह के एक मशहूर कौल नकल किया जाता है, वो दुनियावी इख्तदार और आसाइश देख चुके थे, फिर अल्लाह की मारिफत और इबादत की तरफ मुतवज्जे हुए। उनसे मंसूब ये कौल है कि अगर बादशाह को मालूम हो जाए कि हम किस कैफियत में हैं तो वो उसे हासिल करने के लिए हमसे तलवारों से लड़े। यानी यहाँ ये मकसद नहीं बात का कि दुनिया छोड़ दे, बल्कि ये बताना मकसद है कि दुनिया की सबसे बड़ी नेमत भी दिल के सुकून का मुतबादिल नहीं। तो यही है सामने किराम कि अगर इंसान अल्लाह तक पहुंच जाए तो उसने असल ख़जाना पा लिया, और अगर अल्लाह से दूर रह जाए तो दुनिया के बहुत से ख़जाने भी उस खला को नहीं भर सकते। अब इसका मतलब ये भी नहीं कि मोमिन हमेशा एक ही जज्बाती कैफियत में रहेगा, यानी कभी गम नहीं आएगा, कभी मुश्किलात नहीं होंगी। मोमिन बीमार भी होता है, गमगीन होता है, परेशान होता है, फ़र्क ये है कि उसके गम के नीचे एक बुनियाद होती है कि मेरा रब मेरे साथ है, तो इसलिए उसकी खुशी मुकम्मल तौर पर घर, शादी, मुलाजमत, पैसे या लोगों के रवैये पर डिपेंडेंट नहीं रहती। ये सब नेमतें हैं मगर उसके वजूद का आखिरी सहारा नहीं। यहाँ एक बहुत बारीक नुक्ता है कि हम माशरे में रहते हुए लोगों के रवैये से कुछ कवानीन अक्स कर लेते हैं। मसलन अगर मनसब में रहना है तो ऊपर वालों को खुश रखो, नीचे वालों की परवाह न करो। अगर कैरियर बढ़ाना है तो हर अहम शख्स की तारीफ करो, खा तारीफ सच्ची ना हो। अगर तरक्की चाहिए तो कभी कड़वी हकीकत न बोलो। अगर फ़ायदा चाहिए तो उसूलों में थोड़ी फ्लेक्सिबिलिटी रखो। तो ये वो गैर तहरीरी कवानीन हैं जो लोग ज़िंदगी देखकर सीखते हैं, मगर कभी ये कवानीन अल्लाह के कानून से टकरा जाते हैं। कुरान हमें सच्चाई, अदल, अमानत और नसीहत का हुक्म देता है। अब इंसान के सामने दो रास्ते होते हैं, एक वो जो उसे फौरी फ़ायदा दिखाता है, दूसरा वो जो उसे अल्लाह की रज़ा की तरफ बुलाता है। सामिन इकराम, हम अक्सर कॉम्फोर्टिंग इलूशन को पेनफुल ट्रूथ पर तरजीह देते हैं। वो शख्स जो हमें हर वक्त खुश करने वाली बात कहता है हमें अच्छा लगता है, जो हमारी गलती दिखाता है वो सख्त महसूस होता है, लेकिन कभी कड़वी हकीकत हज़ार बार उस मीठी बात से बेहतर होती है जो हमें तबाही की तरफ ले जाए। याद रखिए, सच्चा दोस्त वो नहीं जो हर वक्त आपकी तारीफ करे, सच्चा साथी वो है जो मुनासिब वक्त पर कहे कि ये फैसला दुरुस्त नहीं, यहाँ तुम्हें अपनी इसलाह करनी चाहिए, ये रवैया तुम्हें नुकसान देगा। इसी तरह इदारे, ख़ानदान और माशरे ये सिद्क, सच्चाई और नसीहत से बनते हैं, कामयाब होते हैं। एक और बड़ा सबब माशरती और ज़ाती मसाइल की कसरत है। बहुत से नौजवान रोज़गार के बहरान में हैं, कुछ शादी के खराजात से आजिज हैं, कुछ कर्ज और माली दबाव में मुबतला हैं, कुछ तालीम, मुलाजमत या रिहाइश की परेशानी में हैं। जब इंसान की पूरी तवानाई अपनी बका के मसले में सर्फ हो जाए तो वो कहता है कि मुझे अपने मसाइल से फुर्सत नहीं, मैं दूसरों की फिक्र कैसे करूं। तो ये दरअसल इंसानी कमज़ोरी अगरचे काबिल फ़हम है, लेकिन अगर यही कैफियत मुस्तकिल मिजाज बन जाए تو انسان اپنی ذات کے گرد ایسا حصار کھڑا کر لیتا ہے کہ دنیا کا کوئی دکھ اس تک نہیں پہنچتا. وہ اپنے غم میں اس قدر محصور ہو جاتا ہے کہ فلسطین کہیں, ظلم کہیں, معاشرتی فساد اور امت کے اجتماعی زخم کہیں, اس کے لیے محض خبریں رہ جاتے ہیں. اور اس طرح ذاتی مسائل اجتماعی لا تعلقی پیدا کرتے ہیں. اور آپ کو بتا دوں کہ یہ جو متوسط طبقہ ہے یہ کافی اہم کردار ادا کرتا ہے معاشرے میں. یہ وہ طبقہ ہوتا ہے جو نہ اس قدر مالدار ہوتا ہے کہ آرام و آسائش میں ہر درد بھول جائے, اور نہ اس قدر محتاج کہ روزی کی تلاش اسے ہر دوسری ذمہ داری سے بے نیاز کر دے. یہ طبقہ ہی عموماً تعلیم, سماجی شعور, اخلاقی احتجاج اور اصلاحی حرکت میں کردار ادا کرتا ہے. لیکن جب یہ طبقہ کمزور ہو جائے تو معاشرہ دو انتہاؤں میں تقسیم ہونے لگتا ہے. ایک طرف ایسا مال جو انسان کو سرکش, غافل اور بے فکر بنا دے, دوسری طرف ایسی غربت جو انسان کو اپنی بنیادی ضرورتوں ہی میں الجھا کر باقی دنیا سے بے خبر کر دے. ویسے دولت بذات خود تو برائی نہیں, لیکن جب مال انسان کو اپنے رب, اپنے معاشرے اور دوسروں کے حقوق سے غافل کر دے تو وہ آزمائش بن جاتا ہے. کچھ لوگ اپنی پوری توجہ تقریبات, تفریح, نمود و نمائش اور مہنگی خواہشات پر صرف کر دیتے ہیں. ان کے لیے اہم سوال یہ رہ جاتا ہے کہ اگلی تقریب کہاں ہوگی, کون سا لباس پہنا جائے گا, کون سی محفل میں شرکت ہوگی. مگر معاشرے کے اخلاق کی حالت, نوجوان کے مسائل, غریبوں کی ضرورت اور امت کے زخم ان کی ترجیحات میں جگہ نہیں پاتے. یہ وہ مالداری ہے جو انسان کے دل سے درد کا احسان چھین لیتی ہے. جیب تو بھر جاتی ہے مگر دل خالی رہ جاتا ہے. دوسری طرف ایسا انسان ہے جو اپنے بچوں کے لیے روزانہ کھانا بھی مشکل سے حاصل کرتا ہے. وہ رات بھر قطار میں کھڑا رہتا ہے, صبح تک چند روٹیاں لے کر گھر لوٹتا ہے. اس کے لیے تعلیم, اجتماعی شعور, سیاسی اصلاح یا امت کے مسائل پر گفتگو ایک دور کی چیز محسوس ہوتی ہے. اس کا سارا ذہن یہی سوچتا ہے کہ آج بچوں کو کیا کھلایا جائے. اس کیفیت میں انسان کی اجتماعی شرکت کم ہو جانا ایک فطری نتیجہ ہے. اسی طرح برا ماحول بھی اثر چھوڑتا ہے. غصہ, بد زبانی, بد اعتمادی, حرام کی بے پرواہی, یہ سب بھی نسلوں میں منتقل ہو سکتے ہیں اگر انہیں روکا نہ جائے. ویسے اسلام نے ایک بہت ہی متوازن کریٹیریا میں یہ بتایا ہے, وَلَا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَى, کوئی شخص دوسرے کے گناہ کا بوجھ نہیں اٹھاتا. اب قرآن کا اصول تو واضح ہے کہ کوئی جان دوسرے جان کا بوجھ نہیں اٹھائے گی. وَلَا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَى, یعنی بیٹا باپ کے گناہ کا مجرم نہیں اور باپ بیٹے کے گناہ کا مجرم نہیں, اور جب تک اس کا اپنا عمل شامل نہ ہو. لیکن گناہ کے اثرات باقی رہ سکتے ہیں. گفتگو کے اس مرحلے کو ایک بنیادی تقسیم سے شروع کرتے ہیں, اور وہ دراصل تقسیم محبت کے حوالے سے کہ اہل علم نے محبت کے دو درجے بیان کیے ہیں. اور محبت کی بات کیوں آئی, چونکہ اس سے پہلے بریک سے پہلے ہم نے ایک حدیث کی بات کی تھی کہ ایمان کی حلاوت یا ایمان کا مزہ وہ کیسے حاصل کیا جا سکتا ہے. تو اہل علم نے محبت کے دو درجے بیان کیے, اللہ کے لیے محبت اور اللہ کے ساتھ محبت. ان دونوں میں بڑا فرق ہے. اللہ کے لیے محبت ایمان اور توحید کے دائرے میں آتی ہے. یعنی انسان رسول اللہ صلی اللہ علیہ وسلم سے محبت کرتا ہے کیونکہ وہ اللہ کے رسول ہیں. صحابہ کرام رضی اللہ عنہم سے محبت کرتا ہے کیونکہ وہ نبی صلی اللہ علیہ وسلم کے ساتھی اور دین کے امین تھے. اہل ایمان سے محبت کرتا ہے کیونکہ وہ اللہ پر ایمان رکھنے والے ہیں. مساجد سے محبت کرتا ہے کیونکہ وہ اللہ کے گھر ہیں. تو یہ محبت یعنی اللہ کی محبت سے پھوٹنے والی محبت ہے. دل کی اصل سمت اللہ کی طرف ہے, اور اسی نسبت سے انسان ان چیزوں, لوگوں اور مقامات سے محبت کرتا ہے جنہیں اللہ نے محبوب بنایا. مسئلہ وہاں پیدا ہوتا ہے جہاں انسان کسی شخص, مال, مقام یا مفاد سے ایسی محبت کرنے لگے جو اللہ کے حکم پر غالب آ جائے. تو مثلا کوئی طاقتور شخص ہے, دولت مند ہے, آپ کے لیے دروازے کھول سکتا ہے, آپ کے کام بنا سکتا ہے, تو آپ اس سے قربت صرف اس لیے اختیار کرتے ہیں کہ آپ کو فائدہ ملے. اس کی غلط بات پر بھی تعریف کرتے ہیں, اس کے ظلم پر بھی خاموش رہتے ہیں, اس کی خاطر حق بات کو بھی آپ چھپا دیتے ہیں. تو یہ محبت اپنی سمت کھو دیتی ہے, کیونکہ مومن کی محبت کا آخری معیار یہ نہیں کہ مجھے اس سے کیا ملے گا, بلکہ یہ ہے کہ اللہ اس تعلق کو کس نظر سے دیکھتا ہے. اور اسی لیے ایمان انسان سے محبت کی تہذیب بھی مانگتا ہے. اصل ایمان تو وہ ہے سامنے کرام جو حالات سے نہ بدلے. اللہ تعالیٰ اہل ایمان کی ایک اور تصویر دکھائے.